0: 31,000 बढ़ी प्रभावित वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको भनाई
1: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने भोलिबाट पुरूष भलिबलको एनभीए शुरू हुने
2: र करोड़ों नेपालीको माझमा यो हो सामु

0: कार्यक्रम प्रतिभाको डबली डबली
1: हजुर हामीले राख्यौं गीत होइन गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको यो श्रायमा यहाँहरूलाई कार्यक्रम प्रतिभाको डबली सुनिराख्नु भएको छ यति बेला सिन्धुपाल्चोक चौताराबाट हामीलाई तपाईँले प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रमको व्यवसायमा यति बेला तपाईँहरूको फोन कल लिइरहेका छौ फोन डायल गरेर आउनु होला है साथीहरू होइन 97 48 26 65 79 यहाँका लागि हामीले नम्बर खुला गरेका छौ यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु नमस्ते नमस्कार
2: नमस्ते नमस्कार
1: हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि
2: करिना गुरुङ बोल्दैछु मोरङबाट
1: हजुर सरिना गुरुङ बोल्दै हुनुहुन्छ यता मोरङबाट है हजुर मलाई एकदमै ठिकै छ सरिनाजी हजुरलाई के छ सुनाउनुहोस्
2: मेरो पनि सबै ठिकै छ राम्रै छ यतातिर पनि
1: अनि मोरङतिर विशेष त हजुर के गर्नुहुन्छ पढ्नुहुन्छ के गर्नुहुन्छ
2: नै म केही पनि गर्दिनँ घरमै बसी बस्दै घरेलु कामहरू गर्दै
1: अनि सुनाउनुहोस् मोरङको अवस्था मौसम के छ यति बेला सरिनाजी
2: मौसम चाहिँ एकदमै खासै घाम लागेको छैन एकदम धुम्मधुम्म छ तर पनि गर्मी छ है
1: भनेपछि यता मोरङतिर गर्मी नै छ है
2: हजुर पानी परेको छैन नि त धेरै दिन भइसक्यो
1: हो र
2: सायद त्यही भएर पनि होला है अनि हाम्रोतिर एकदम सुक्खा छ क्या
1: अनि खाजा नास्ता हजुर हजुर
2: अरूतिर चाहिँ कता कतातिर चाहिँ पानी एकदमै धेरै परिरहेछ भन्नुहुन्छ तर हाम्रोतिर चाहिँ कस्तो पानी नपरेर गाह्रो गाह्रो भइसक्यो धानहरूलाई अलिकति गाह्रो पर्छ नि त
1: पानी अलिक अब पानी जुन अब पर्ने समयमा पानी नपरेपछि अब यति बेला धान यो के भन्छन् फुल खेल्ने बेला होइन
2: हजुर हजुर
1: यति बेला पानी परेन भने चाहिँ अलिक गाह्रो हुन्छ भन्छन् अब पानी पर्छ होला आशा राखौँ काहीँ कति धेरै पानी नै पानी काहीँ पानी नै नपर्ने यस्तै छ हजुर प्राकृतिक होइन
2: हजुर हजुर अब प्रकृतिको कुरा हो हामीले भनेर हाम्रो बसमा आउँदैन होइन
1: त्यही त एकदम खुसी लाग्यो होइन एकदमै मोरङदेखि हामीलाई माया गरेर होइन मोरङदेखि सिन्धुपाल्चोकसम्मको रेडियोलाई सुनेर माया गरेर फोन गर्नुभयो सरिनाजी एकदमै खुसी लाग्यो है त मलाई चाहिँ
2: हजुर हजुर मलाई पनि धेरै खुसी लाग्यो तपाईँसँग बोल्न पाएँ होइन अनि मेरो खाजा चाहिँ अघि नै भइसक्यो तपाईँले अघि सोध्दै हुनुहुन्थ्यो बिचमा है

0: एकदम हाम्रो पनि भयो, खाजा नास्ता भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि कार्यक्रम प्रतिभाको डबलीमा पहिलोचोटि फन्डाल गरेर सहभागिता जनाउनु भएको छ, सर्वप्रथम त यहाँलाई कार्यक्रममा स्वागत छ है त।
1: हुन्छ है, अनि त मलाई प्रतिभा त भन्नुभयो, तर कस्तो कस्तो खालको प्रतिभाहरू चाहिँ राख्न मिल्छ होइन? अब कतिपय प्रोग्रामहरूमा त लोक भाकाहरू मात्रै गाउन पाइन्छ होइन, कतिपयमा चाहिँ अब गीतहरू गाउन पाइँदैन होइन, त्यो के छ तपाईँहरूको प्रोग्रामको फर्मुला?
0: हजुर हजुर, हाम्रो चाहिँ कस्तो हुन्छ भने अब आवाजद्वारा राख्न मिल्ने जुनसुकै प्रतिभा पनि तपाईँले राख्न पाउनुभयो क्या। अब जुनसुकै पनि तपाईँले गीत पनि गाउन सक्नुहुन्छ, गीतमा यो ऊ भन्ने नै छैन। त्यसपछि तपाईँले अब गजल कविताहरू, मुक्तकहरू होइन, ड्रामाहरू, क्यारिकेचरहरू, एङ्करिङहरू, यिनी तपाईँलाई जे राख्न मन लाग्छ आवाजद्वारा राख्न मिल्ने जुनसुकै प्रतिभा पनि तपाईँले चाहिँ राख्न पाउनुहुनेछ है त।
1: ए हजुर, त त्यसो भए म आज समीर लिम्बूको आवाजमा रहेको तिमीले त सजिलै भुलिदियो भन्ने गीत थोरै गुनगुनाउँछु ल।
0: हस्, हामी गन्ती गर्छौ गन्ती पछि है त। हजुर
1: हुन्छ,
0: सुरु गर्नुहोस्।

0: Thank you.
1: हजुर, डालीमा फेरि म फुल्नै सकिन होइन त? होइन, कस्तो हुन्छ नि, फेरि अब यहाँनिर पनि क्ल्यापिङ हुन्छ नि त, होइन, साथीले प्रतिभा राख्नु भएपछि त्यही भएर. अनि होइन सरिनाजी, मलाई चाहिँ तपाईँको आवाज यस्तो सफ्टनेस लाग्यो कि, तपाईँको आवाजमा मेरो लागि एउटा जुनसुकै गीत भए पनि होइन गाएर सुनाइदिनुहोस् न, मलाई फेरि सुन्न मन लाग्यो, चाहे दोहोरी गीत होस् होइन, या अब आधुनिक या अब फिल्मी होइन, जुन हुन्छ एउटा फेरि मलाई गाएर सुनाइदिनुहोस् न.

0: हजुर तिमी नाइ नाइ नाइ नाइ नभन्नु ल होइन. मलाई एउटा कुरा सोध्न मन लाग्यो, हजुरले संगीत पनि सिक्नुहुन्छ कि अथवा यसै तपाईँ घरमा बस्दै यसै गुनगुनाइराख्नुहुने के हो खास चाहिँ?
1: हजुर म सङ्गीत त सिक्दिनँ होइन, अब घरमा बसेर कहिले काहीँ यसो फुर्सदीको समयमा गाउने गर्छु, अनि अब त्यस मिडियातिर चाहिँ कहिले काहीँ अब कुनै प्रोग्रामहरूमा चाहिँ गाउने गर्छु है.
0: आमामा कति मिठो आवाज, के कस्तो सुरिलो अनि एकदम त्यो स्मुथ टाइप टाइपको क्या, जति सुने पनि सुनिरहँ लाग्ने खालको हजुरको आवाज है. म त तपाईँको आवाजकै बिग फ्यान भए कि, सरिना जस्तो नाम छ हजुरको, त्यस्तै मिठो प्रतिभा, त्यस्तै मिठो आवाज है. ओहो, विशेष त हजुरलाई पहिलोचोटि कार्यक्रममा फोन गरेर, हामीलाई माया गरेर फोन गरेर यति मिठो प्रतिभा राख्नुभयो, विशेष त हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त.
1: हुन्छ, धेरै राम्रो भनिदिनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद होइन. आफ्नो प्रतिभाहरू आफ्नो पाइएको छ तपाईँहरूको प्रोग्राममा, एकदम मेरो तर्फबाट पनि तपाईँहरूको कार्यक्रमलाई धेरै धेरै शुभकामना. आगामी दिनहरू पनि धेरै साथीहरूको प्रतिभाहरू सुन्न पाऊ है त.
0: पक्कै पनि. अनि म फेरि अर्को कुरा के भन्छु नि, तपाईँको यति मिठो गला छ नि होइन, अनि त्यो गाउने कला छ, यो गला कलालाई चाहिँ कहीँ अवसर पाउनु बित्तिकै तपाईँले त्यो अवसरलाई नगुमाउनु होला भन्छ है सरिनाजी. होइन आउने दिनहरूमा पनि यसै माया गर्दै कार्यक्रममा होइन जोडिँदै गर्नु होला होइन. सुन, अब यता मोरङको चेली हुनुहुन्छ, सो आउँदै गर्नु होला, सम्झिँदै गर्नु होला, यो कार्यक्रममा फोन गर्दै गर्नु होला भन्दै आजको लागि भने हामी छोड्छौँ. मुख्य बाबाई हजुर यति बेला हुनुहुन्थ्यो यता मोरङ है, सुनसरी झापा यताको साथी हुनुहुन्थ्यो, सरिना गुरुङ हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा चाहिँ फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ. एकदमै मिठो आवाज है, एक्स्ट्रा टाइपको होइन, उस्तो स्मुथ त्यो सुदिङ टाइपको आवाज है. म त एकदमै फ्यान भयो उहाँको, तपाईँहरूलाई पनि एकदमै मन पर्यो होला. अब त्यो साथी, हामी पनि कार्यक्रमको अन्तिम क्षणमा छौँ, तर पनि साथीको कल आइरहेको छ है, सो फोन कल लिन्छु. नमस्ते. नमस्कार हजुर.
2: हेलो दिदी, नमस्ते नमस्कार, गुड आफ्टरनुन भन्न चाहन्छु है त फेरि पनि.
0: नमस्ते नमस्कार, गुड आफ्टरनुन हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सुरेन्द्र नेपाली है त, काभ्रेबाट.
0: हजुर सुरेन्द्रजी बोल्दै हुनुहुन्छ है, कार्यक्रमको अन्तिममा हाम्रो सुरेन्द्रजीको फोन लागेको छ.
2: के गर्नु दिदी, ट्राई गरेको खानै भएन.
0: अनि खाजा खानुभयो?
2: हजुर दिदी, मेरो खाजा भइसक्यो भन्नुपर्छ है त दिदी. अनि भयो कि छैन त?
0: हजुर एकदम हाम्रो पनि भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ. अनि सुरेन्द्रजी, हामी कार्यक्रमको अन्तिममा छौँ, प्रतिभातिरै लाग्छौँ, प्रतिभा के सुनाउनुहुन्छ?
2: म छोटो गीत गाउँछु नि है त दिदी.
0: हस् गन्ती गर्छौ, गन्ती पछि है त हजुर.
3: थ्री टू वन गो,
0: सुरु गर्नुहोस्.

0: Thank you.
1: हाम्रो माया चर्किएको ऐना सरी नफुटोस् पिरथीको साइनो हाम्रो कहिल्यै नछुटो छैन त होइन गीत मात्रै हो तर हजुरको अब के भन्नु हजुरको भोइसले हजुरको गीतले नै यहाँ अब कुरा नगरौँ होइन एकदमै मिठो यो बयान गर्ने मसँग कुनै पनि शब्द छैन धेरै मिठो गाउनुभयो यहाँलाई यति मिठो प्रतिभाको लागि धेरै धेरै धन्यवाद एकदमै मनैदेखि धन्यवाद है त हजुर किनकि मैले त कुनै ठाउँ नै भेटिनँ कि हजुरलाई कमेन्ट गर्ने यति मिठो गाउनुभयो कि के गर्ने समयको पाबन्दीमा छौ नत्र भने तपाईँको प्रतिभा सुनेर बस्नुहुन्थ्यो होइन अनि अब छुट्नुपर्ने बेला छ एकदमै मिठो गाउनुभयो धेरै मिठो आवाज छ त्यसै गरी हजुरले लय त्यसै गरी पक्रिनु भएको छ ओहो होइन जति पनि गर्नुपर्ने त्यो गीतमा हरकतहरू सबै हजुरले गर्नुभएको छ मन पर्यो मन छोयो मिठो प्रतिभाको लागि हजुरलाई फेरि पनि धन्यवाद भन्दै आउने बसाइमा फेरि भेट्ने बाचाको साथ होइन आजको लागि चाहिँ बाई भन्छ है त ओके बाई हजुर यति बेला साथी हुनुहुन्थ्यो होइन सुरेन्द्र विश्वङ्खे हुनुहुन्थ्यो सो यता काभ्रेबाट होइन सो धेरै मिठा मिठा प्रतिभा राख्नुभयो साथीहरूले होइन एकदमै आनन्द आयो एकदम साथीहरूको यति मिठो मिठो प्रतिभाहरू सुन्दाखेरि होइन ती मिठा ती स्वप्निलो आवाजहरूमा आफ्ना प्रतिभा उहाँहरूको प्रतिभा सुन्दाखेरि मनै एकदमै आनन्दित हुने होइन एकदमै मिठो प्रतिभा राख्नुभयो उहाँलाई फेरि पनि धन्यवाद भन्छु साथीहरूलाई होइन त्यसै गरी मैले कमेन्ट अन्तिममा छु कमेन्टहरू पनि लिइहालेँ सुरेन्द्र नेपाली विश्वकै हुनुहुन्छ उहाँले लेख्नु भएको छ नमस्ते दिदी के छ खबर हाल खबर भन्नुभएको छ ठिकै छ है हजुर हजुरले होइन उहाँको फोन पनि हामीले भर्खर लिएका थियौँ कमेन्टको लागि धन्यवाद त्यसै गरी सविता विभान हुनुहुन्छ उहाँले लेख्नु भएको छ हेलो नमस्ते हजुर म विभान राई धनकुटाबाट भन्नुभएको छ धन्यवाद हजुर धनकुटादेखि सुनेर साथ दिनुभयो मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ मिस्यू अल भन्नुभएको छ धन्यवाद हजुर यहाँलाई पनि सुनेर साथ दिनुभयो अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ निर्धारित समयलाई आजको लागि नेटो काटिसकेको छ आज भने चाहिँ होइन अब भने चाहिँ हामी छुट्नुपर्ने बेला आइसकेको छ जति पनि आजको बसाइमा साथीहरूले कार्यक्रमलाई एकदमै माया गरेर विभिन्न ठाउँमा रहेर हामीलाई सुनेर कार्यक्रमको व्यवसायमा फोन गरेर आफूमा भएका ती मिठा मिठा प्रतिभाहरूलाई चाहिँ कार्यक्रममा प्रस्फुटन गर्न पाउनुभयो विशेषतः हजुरहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्छु होइन अनि त्यसै गरेर जो जति साथीहरूको फोन कल लाग्यो अनि जो जति साथीहरूको फोन कल उठाउन पाएन निराश नहुनुहोला साथी भोलिको दिनहरूमा हजुरको फोनहरू हामी उठाउने नै छौँ भन्छु त्यसै गरेर एक घण्टा अवधिभर उकाली ओह्राली भन्ज्याङ्गनी चौतारी अनि गाउँ बस्ती खुना कन्दरा रहँदै मेलापात गर्दै हामीलाई सुन्दै साथमा काम धन्दा गर्दै होइन एकदमै साथ दिनुहुने तपाईँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू इष्टमित्र अनि प्यारो प्यारो साथी प्यारी प्यारी साथीहरू सम्पूर्ण सबैजनालाई एकमुष्टमा धेरै धेरै धन्यवाद भन्छु अनि त्यसै गरी मेरो आवाजलाई तपाईँहरूले जुन माध्यमद्वारा सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि मलाई एकदमै भरपूर साथ अनि सपोर्ट दिनुहुने प्राविधिक मित्र आइसिङ तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको वसाईबाट म पनि ओझेल पढ्न चाहन्छु हौस् त नमस्ते नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ.
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842404054.
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ. गढी नगरपालिका 5 सिन्धुपाल्चो. आवर सर्विसेस डिलक्स रूम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट. कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन. न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ. गढी नगरपालिका 5 सिन्धुपाल्चो. इमेल होटल अरुणीको @gmail.com. Contract 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Sugari Nagar Palika 5, Sindhupalso.
4: ओइनी के पार ओ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
5: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
6: ए आमा हो, साङ्लो बुढो, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
2: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849927.
9: बा
10: हजुर बुहारी,
9: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
10: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि. हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9849340667 र 9818779708. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: नानी एन्ड बाबु।

0: Don't forget to like and subscribe.
1: Wait, just a minute. We will return back. Return back.
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।

0: नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण 1650 जनाको मृत्यु। भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाउने। 23 गते जेएनजी शहीद दिवस, 2 दिन सार्वजनिक विदा दिने। प्रधानमन्त्री सहार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बीच भेटवार्ता। रसुवा बाढ़ीपछि उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरूलाई जोखिम भत्ता। सहसचिव भट्टको बढ़ुवा। रसुवा बाढ़ीपछि बंगलादेश पठाउने विद्युत रोकियो। भारत निर्यातमा पनि कटौती। रसुवा बाढ़ीबाट प्रभावित क्षेत्रका लागि चीनबाट तेस्रो पटक राहत सामग्री नेपालमा आइपुग्यो। र एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको खोज उद्धार र राहत पुनर्स्थापनाका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले 10 लाख रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले बाढ़ी प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभएको हो। यसैगरी बाढ़ीपछि सम्पर्कविहीन भएका जुगल गाउँपालिकाका नागरिकहरूका परिवारहरूलाई राहत स्वरूप जनही 1 लाख रूपियाँ उपलब्ध गराउने निर्णय समेत गरिएको अध्यक्ष स्याङ्बोले बताउनु भएको छ। बाढ़ीका कारण जुगल गाउँपालिकाका दर्जनौ स्थानीय सम्पर्कविहीन भएपछि उनीहरूको खोज र उद्धारलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ भने प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनका साथै सम्पर्कविहीन नागरिकहरूको अवस्था पत्ता लगाउन आवश्यक पहल भइरहेको बताउनु भएको हो। यसैबीच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित सबै जनप्रतिनिधिहरूले 1 महिनाको भत्ता, विपद कोषमा व्यवस्थापन र उद्धार कार्यमा सहयोग गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विपदको यस कठिन अवस्थामा प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गरिने समेत जनाएको छ। भटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 147 जना नेपाली नागरिक मध्ये 114 जना नेपाल आइपुगेका छन्। उनीहरू केरुङ क्षेत्रबाट बिहिबार आज तातोपानी नाका हुँदै नेपालमा फर्किएको छ। नेपाल फर्किनेमा सिन्धुपाल्चोक, नुवाकोट र अधिकांश जिल्ला रसुवा जिल्लाको रहेको जनाएको छ। चीनीय पक्षले राहदानी नम्बर समेतको वितरण सहित उनीहरूलाई नेपालमा पठाउने जानकारी गराएको थियो। तातोपानी अध्यगमन कार्यालयका प्रमुख पद्मराज तिमल सिन्हाले चीनतर्फ सुरक्षित रहेका नेपालीहरू तातोपानी हुँदै फर्किएको जानकारी दिनुभएको हो। चीनीय पक्षले राहदानी सहित सबै विवरण बुझाएर दिएर तातोपानीमा नेपाली अधिकारीहरूलाई जिम्मा लगाएको छ। उनीहरूलाई सम्बन्धित निवासमा लैजाने तीनवटा बसको समेत व्यवस्था गरिएको छ र उनीहरू केरुङ क्षेत्रबाट सड़क मार्ग हुँदै तातोपानी नाका मार्फत प्रस्थान गरेको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले चीनीय पक्षले शुरूमा 147 जनाको नाम पठाए तापनि अहिले 114 जना नेपाली तातोपानी हुँदै नेपालमा भित्रिएको बताउनुहुँदै भोलि 200 जना आउने तयारी रहेकोमा समेत जानकारी गराउनु भएको छ। आफूले खाने खाजाको पैसा बचाएर भए पनि विपदमा परेका साथीहरूलाई सहयोग गरौं भन्ने भावना सहित सिन्धुपाल्चोक जिल्लाको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवा बाढ़ी पीड़ितका लागि 54,555 रूपियाँ सहयोग संकलन गरिएको छ। रसुवा र नुवाकोट बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याउनुको साथै विद्यालय र बालबालिकाको अध्ययन सामग्री समेत बगाएपछि विद्यार्थीहरूले सहयोग अभियान सञ्चालन गरिएको हो। विद्यालयको बाल क्लबको सक्रियतामा शुरू गरिएको अभियानमा विद्यार्थीहरूले अभिभावकले खाजाका लागि दिएको रकमबाट केही न केही पैसा बचत गरी स्वस्फूर्त रूपमा रकम संकलन गरिएको थियो। विद्यालयका अध्यक्ष सुन्दर सापकोटाले विद्यार्थीहरूले संकलन गरेका रकम भन्दा त्यसमा जोड़िएको मानवीय भावना ठूलो भएको समेत बताउनु भएको छ। आफ्नै उमेरका बालबालिकाका विपदमा परेका खबरले विद्यार्थीहरूको मन छोएपछि सहयोग जुटाएको उहाँको भनाइ छ। प्रधान अध्यापक राजु तामाङले पनि विद्यार्थीको यो प्रयास शिक्षा किताब र कक्षामा कोठामा मात्र सीमित नरहेको प्रष्ट र स्पष्ट रूपमा देखाएको समेत प्रष्ट पार्नु भएको छ। सानो सानो बचतबाट जुटेको 54,555 रूपियाँ विपदमा परेका बालबालिकाका लागि सहयोग मात्र नभई नयाँ पुस्तकको मानवीय सम्वेदना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको समेत विद्यालयले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण 1655 जनाको शव फेला परेको छ। बुधबार बेलुकासम्म 1655 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यसै गरी बाढ़ीका कारण 4000 भन्दा बढ़ी सम्पर्कविहीन छन् भने 12000 जनाको उद्धार गरिसकेको छ। बाढ़ीपछि उद्धार र राहत कार्यसँगै सम्पर्कविहीनहरूको खोजी कार्यले प्राथमिकताका साथ अगाडि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुरक्षाकर्मीले नदी किनार बाढ़ी प्रभावित बस्ती सड़क तथा पहिरो प्रभावित क्षेत्र यति बेला व्यापक रूपमा खोजी कार्य गरिरहेका छन्। बाढ़ीका कारण ठूलो मानवीय क्षति हुनका साथै हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज र उद्धार कार्यलाई प्रभावकारी बनाएको प्राधिकरणले जनाएको हो। प्राधिकरणको अनुसार मृतक भएकाहरूको मध्ये केहीको शव पहिचान गरी आफन्तहरूलाई बुझाउँदैछ भने केही विभिन्न स्थानमा फेला परि पहिचान हुन नसकेका शवहरूलाई जमीनमा सुरक्षित रूपमा गाड़िएका छन्। सरकारले रसुवा भटेकोशी बाढ़ीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले बाढ़ीको तेह्रौं दिन अर्थात भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरिएको छ। राष्ट्रिय शोकको घोषणासहित सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। शोकमा सरकारी कार्यालय र विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने समेत जनाएको छ। यसै गरी सरकारले जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय गरिएको छ। जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय गरिएको हो। आजको बैठक मन्त्री परिषदको बैठकले भदौ 23 गतेलाई जेएनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक विदा दिने निर्णय समेत गरिएको छ। सरकारले दुवै दिन सार्वजनिक विदाको निर्णय गरेसँगै भोलि शुक्रबारदेखि लगातार सार्वजनिक विदा हुने भएको छ। उज्यालो नेपाल पार्टीको अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरी विद्यमान व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित र मौखिक रूपमा सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकटको अवस्थामा उद्धार राहत र पुनर्स्थापनका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यानकर्षण गराउनु भएको हो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभएको छ। सड़क सञ्जालको पुनर्स्थापनाका विषयमा छलफल भएको र आफू च्याप्रोवेशी लगायतका विभिन्न क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक रूपमा बेली ब्रिज निर्माण गर्न सुझाव समेत दिनुभएको छ। ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारको विशेष प्याकेज ल्याउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। सरकारले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि खोज र उद्धार कार्यमा खोटिएका सुरक्षाकर्मी र राष्ट्र सेवक कर्मचारीहरूलाई जोखिम भत्ता र खाज खर्च उपलब्ध गराउने निर्णय गरिएको छ। मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बाढ़ीमा खोज र उद्धार कार्यमा खोटिएको सुरक्षाकर्मी र राष्ट्र सेवक कर्मचारीहरूलाई जोखिम भत्ता र खाज खर्च उपलब्ध गराउने निर्णय गरिएको हो। साथै उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी र राष्ट्र सेवक कर्मचारीहरूलाई निशुल्क औषधि उपचार को व्यवस्था गर्ने निर्णय गरिएको छ। गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार उद्धार एवं खोजीका क्रममा कुनै पनि सुरक्षाकर्मी र राष्ट्र सेवक कर्मचारीको मृत्यु भएको निजको परिवारलाई 10,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ। सरकारले रसुवाको भटेकोशी बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार र व्यवसाय तत्काल सुचारू गर्न एकीकृत व्यवसायको पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायतका सहुलियत उपलब्ध गराउने निर्णय समेत गरिएको छ। रसुवा भटेकोसी बाढ़ीमा आएको भीषण बाढ़ीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएपछि यति बेला नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ। बाढ़ीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती गरिएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका सिलिमी र त्रिशुली जलविद्युत आयोजनामा उत्पादित भटेकोसी बाढ़ीले क्षति पुर्याएपछि ती आयोजनाबाट उत्पादित विद्युत बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। बाढ़ीपछि बाढ़ीले प्रसारण तथा उत्पादन संरचनामा ठूलो क्षति पुर्याएपछि यति बेला उक्त विद्युत निर्यातको काम ठप्प भएको छ। नेपाल भारत र बंगलादेश दुवै देशबीच करिब 1200 मेगावटसम्म विद्युत निर्यात अनुमति पाएको थियो, तर भटेकोसी बाढ़ीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा व्यापक रूपमा क्षति पुर्याएपछि निर्यात योग्य विद्युत निर्यात घटेको छ। बाढ़ीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेका छन्। बाढ़ीले आयोजनाका संरचनामा मात्रै क्षति पुर्याएको नभई निर्माणाधीन आयोजनामा कार्यरत श्रमिक र कर्मचारीको उद्धार समेत जटिल बनेको छ। हेलम्बु खबरमा अब विदेशको खबर। रसुवा बाढ़ीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्री तेस्रो पटक नेपालमा फेरि आइपुगेको छ। चीनी जनमुक्ति सेनाको वायु सेनाको हवाई 20A ठूलो क्षमताको मालवाहक विमान मार्फत चीनबाट राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। सोही विमानस्थलबाट नेपालका लागि चीनीय विज्ञ टोलीको चौथो खेप अन्तर्गत 10 फोरेन्सिक विज्ञ समेत नेपालमा आउनु भएको छ र उहाँहरूले बाढ़ीमा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाललाई सहयोग गर्ने भएका छन्। राहत सामग्री हस्तान्तरण क्रममा नेपालका लागि चीनीय राजदूत जाङ माओङमिङ र नेपालका सरकारका विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्री महावीर पुन सहभागी रहनु भएको छ र त्यसै गरी मन्त्री चीनीय पक्षीय टोलीका स्वागत गर्नुभएको थियो भने चीनबाट ल्याएका राहत सामग्रीको शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तु लगायतका विभिन्न सामग्री नेपाल लगायतका तत्कालका आवश्यक सामग्रीहरू रहेका छन्। खेलम्बु खबरमा अब खेल खबरमा बलिङमा करण केसी र ब्याटिङमा अर्जुन कुमारले राम्रो प्रदर्शन गरेपछि यति बेला मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत हासिल गरिएको छ। आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेटको क्षतिमा पूरा गरेको छ भने अर्जुन कुमार अभिजित 45 रन बनाएको छ भने ईशान पाण्डेले 20, दिपेन्द्र सिंह ऐरीले अभिजित 12 रन बनाएको छ र विरादीप सिंह 14, मोहम्मद सदाहन्दले 13 रन बनाएको छ। नेपालका करण केसीले 7.3 ओभरमा 23 रन खर्चिएर 4 विकेट लिँदा ललित राजवंशीले 2 विकेट र हेमन्त धामी, सन्दीप लामिछानी र दिपेन्द्र सिंह ऐरीले समान 1-1 विकेट लिएको छ। नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो। अब नेपालले आइतबार साउदी अरबियासँग खेल्ने तालिका सार्वजनिक गरियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण 1650 जना भन्दा बढ़ीको मृत्यु। भदौ 22 गते राष्ट्रिय शोक घोषणा। 23 गते जिन्जी सहित दिवस 2 दिन सार्वजनिक विदा दिने। प्रधानमन्त्री शाह र उद्योग नेपाल उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बीच भेटवार्ता। रसुवा बाढ़ीपछि उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरूलाई जोखिम भत्ता, सहसचिव भत्ताको समेत बढ़ुवा। रसुवा बाढ़ीपछि बंगलादेशले बंगलादेशमा पठाउने बिजुली रोकियो। भारत निर्यातमा पनि कटौती। रसुवा बाढ़ीबाट प्रभावित क्षेत्रका लागि चीनबाट तेस्रो पटक राहत सामग्री नेपालमा आइपुग्यो। एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने रहेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त?
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मरे
7: के हो? हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा जयमसी भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ र यसबाट परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा हामी सुन्नेछौ र मनन गर्दै जानेछौ।

यसलाई चाहिँ यसुले व्याख्या गर्दै हुनुहुन्छ हामी हेर्दै जानेछौ। यहाँ लेखिएको छ, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जाल जस्तो पनि हो, जसमा हर किसिमका माछाहरू पर्दछन्, अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले र बसेर असल जतिलाई भाँडाहरूमा जम्मा गरे र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्याउनेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। हामीले विभिन्न दृष्टान्तहरू उदाहरणहरू हेर्दै गएका छौं। यहाँ परमेश्वरले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। उहाँले योभन्दा केही पद अगाडि मत्ती 13:24 पदमा पनि उहाँले सामाको दृष्टान्त बताउनु भएको थियो, जहाँ एउटा खेतालाले आफ्नो खेतमा असल बिउ छर्दछ तर केही दुष्ट व्यक्तिले चाहिँ सामा पनि रोपिदिन्छ, तर अन्तिममा असल बिउलाई छुट्याएर त्यसलाई आफ्नो ढुकुटीमा राखिन्छ तर खराबलाई चाहिँ बाँधेर जलाइन्छ भनेर यो दृष्टान्तले बताएको थियो। अहिलेको माछा पक्रने जालको दृष्टान्तमा पनि लगभग त्यही कुराहरू यहाँ यीशुले बताउँदै हुनुहुन्छ, तर अलिक फरक ढंगले। हामी कतिलाई थाहा छ, हामीले देखेका छौं, हामीले विभिन्न किसिमका त्यो फिल्महरूमा चलचित्रहरूमा हामीले देखेका छौं, समुद्रमा एउटा माछाको जाल हान्दै गर्दाखेरि कति धेरै किसिमका जालहारीहरूले चाहिँ माछाहरू पक्रिने गर्दछन्, अनि माछा पक्रिँदै गर्दाखेरि त्यहाँ माछा मात्रै पक्रिँदैनन् तर धेरै किसिमका जीवहरू फोहोर वस्तुहरू हामीले चाहिँ त्यो जालमा परेको हामीले भेटेका हुन्छौं। तर माछा पक्रनेले चाहिँ सबै कुरा आफ्नो झोलामा राख्दैन, माछा पक्रिनेले सबै कुरा आफ्नो ढकियामा राख्दैन, तर उसले के गर्छ भने माछा माछालाई मात्रै उसले छुट्याउँछ तर अन्य कुरालाई उसले चाहिँ फालिदिन्छ। हामीलाई थाहा छ, हामी सानो छँदाखेरि विभिन्न ठाउँमा खोलाहरूमा हामीले माछा मार्दै गर्दाखेरि जाल हान्दाखेरि त्यहाँ माछा पक्रिने पर्ने ठाउँमा कतिपय समयमा भ्यागुताहरू पनि आएको हामीले देखेका छौं। माछा पक्रिँदै गर्दाखेरि कहिलेकाहीँ त सर्प पनि आउँछ सँगै, होइन, जाल हान्दाखेरि कहिलेकाहीँ अन्य विभिन्न किसिमका जीव जन्तुहरू, विभिन्न किसिमका प्राणीहरू त्यहाँ हामीले देख्न सक्दछौ, तर सबै खान मिल्ने भन्ने हुँदैन। हामीले जे को लागि हामीले जाल हानेका छौं, माछाको लागि जाल हानेका छौं भने माछा नै त्यहाँ हामीले पक्रन सक्नु पर्दछ। यदि अन्य कुराहरू त्यो जालमा आयो भने त्यसलाई निकालेर फ्यालिन्छ अथवा त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छान्ने काम हुन्छ, असल जतिलाई आफ्नो ठाउँमा राखिन्छ, आफ्नो झोलामा राखिन्छ, आफ्नो डोकोमा राखिन्छ भने खराब जतिलाई त्यही फ्यालिन्छ। यहाँ समुद्रमा माछा मार्न लागेका ती व्यक्तिको कुरा गरिएको छ, जसले माछा मार्दछन् तर माछा मारिसकेपछि जाल हानिसकेपछि त्यो जालमा विभिन्न किसिमका माछा सँगसँगै अन्य किसिमका माछा र अन्य प्राणीहरू पनि त्यहाँ आएको हामीले पाउँदछौ। हुन सक्छ होला त्यहाँ खान नमिल्ने माछाहरू पनि हुन सक्छन्, जस्तो कतिपय समयमा त्यहाँ कछुवाहरू पनि हामीले देखेका छौं, माछा कतिपय अवस्थामा सर्प त्यहाँ भेटिन्छ, कतिपय समयमा त्यहाँ गोहीहरू भेटिन्छ, कतिपय समयमा त्यहाँ अन्य थुप्रै किसिमका प्राणीहरू, समुद्रमा रहेका अन्य प्राणीहरू पनि भेटिन्छन्, तर ती सबैलाई एउटा जाल हान्ने मान्छेले सबैलाई पक्रेर लैजाँदैन तर उसले छान्छ, प्रशोधन गर्छ, माछालाई मात्र लगेर जान्छ। युगको अन्त्यमा त्यस्तै हुन्छ भनेर यहाँ दृष्टान्तमा बताइएको छ। प्रियहरू, स्वर्गको राज्यमा धेरै त्यस्ता मानिसहरू हुनेछन्, स्वर्गको राज्यको बारेमा सुनेर, स्वर्गको राज्यको बारेमा खोजी गरेर साँचो रूपमा यीशुलाई पछ्याएको हुँदैन, तर ओठले मात्रै एउटा विश्वासीको नाटक मात्रै गरेर, क्रिश्चियन भएको नाटक मात्रै गरेर उसले यीशुलाई विश्वास गरिराखेको हुन सक्छ। तर यहाँ माछा पक्रने बेला भनेको, जाल हान्ने बेला भनेको त्यो एउटा अन्तिमको समय हो, त्यो भनेको युगको अन्त्यमा जसरी यहाँ बताइएको छ, त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छानिन्छ, त्यहाँ दुष्टहरूलाई एकतिर फ्यालिन्छ भने धर्मीजनहरूलाई छुट्याइन्छ, धर्मीजनहरूलाई छुट्याएर उहाँले आफ्नो अनन्तको सिंहासनमा लगेर जानुहुन्छ, अनन्तको राज्यमा उहाँले धर्मीहरूलाई छुट्याउनुहुन्छ, तर दुष्टहरूलाई उहाँले सधैँभरि नाशवान हुने, सधैँभरि नाश भएर जाने त्यो आगोको भट्टीमा फ्याल्नुहुन्छ। प्रियहरू, आज तपाईँ र म यीशुलाई विश्वास गरेका, उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका, उहाँलाई उहाँको राज्यमा हामी एकदमै रमाहाट गरेर अगाडि बढ़िरहेका, हामीले देखिरहेका छौं हाम्रो जीवनमा, हामीले प्रभु येशूलाई
ग्रहण गरेर हामी जिइरहेका छौं। तपाईँ र मेरो विश्वासमा हामी निकै अगाडि बढ़िरहेका छौं।

तर यो संसारमा अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले चाहिँ भक्तिको नाटक गर्दै जसले चाहिँ साँचो भक्तिको नाटक गरेर तपाईँ र मलाई बहकाउन र फुस्लाउनको लागि तपाईँ र मेरो वरिपरि नै रहेका हामीले देखिरहेका छौं। ती झुटा शिक्षकहरू त्यहाँ हामीले पाउन सक्दछौ। ती खराब प्रवृत्तिका मानिसहरू जसले स्वर्गको राज्यको विरोध गर्दछन्, उनीहरू हेर्दाखेरि साँच्चीकै एउटा परमेश्वरलाई पछ्याउने जस्तै देखिन्छन्, तर उनीहरूको शिक्षाहरू गलत हुन्छन्। उनीहरू झुटो अगमवक्ताहरू, झुटो शिक्षकहरू, झुटो शिक्षाहरू फैलाउँदै हिँडिराखेका ती मानिसहरू हाम्रै वरिपरि हामीले देख्न सक्दछौ, जसले पिता पुत्र र पवित्र आत्मा त्रियक परमेश्वरको त्रियकत्वलाई इन्कार गरेको हामीले भेट्न सक्दछौ, जसले येशू ख्रीष्टबाट मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने बाइबलको अकाट्य सत्यतालाई चिरेर अन्य शिक्षाहरूको पछि बहकाउनलाई तपाईँ र मेरो पछि लागेका हुन सक्छन्, जसले मुक्ति र उद्धार पाउनलाई येशूलाई मात्र विश्वास गरेर हुँदैन तर अन्य अन्य कुराहरूलाई मानि अन्य अन्य कुराहरू पनि विश्वास गर्नुपर्दछ भनेर अन्य विभिन्न किसिमका बाइबल भन्दा बाहिरबाट उनीहरूले शिक्षाहरू सिकाएको र तपाईँ र मलाई बहकाएको हामीले पाउँदछौ। विभिन्न किसिमका फरक शिक्षाहरू तपाईँ र मैले शुरूआतको दिनमा तपाईँ र मैले प्राप्त गरेको त्यो अनन्तको सुसमाचार भन्दा बाहिरबाट तपाईँ र मलाई सिकाउने ती व्यक्तिहरू पनि हाम्रो बीचमा आउन सक्दछन्। तर तपाईँ र हामी मण्डली सचेत रहनु पर्दछ। अन्तिमको दिनसम्म तपाईँ र म आफ्नो विश्वासमा स्थिर रहनु सक्नु पर्दछ प्रियहरू। त्यसकारण यहाँ बताइएको छ कि परमेश्वरको राज्यमा उहाँले जसरी युगको अन्त्यमा उहाँले स्वर्गको राज्यका लागि आफ्ना जनहरूलाई तयार गर्न, उहाँले स्वर्गको राज्यमा उहाँले जब इन्साफ गर्नुहुन्छ, फैसला गर्नुहुन्छ, त्यो बेलामा पक्कै पनि साँचो विश्वासी, साँचो परमेश्वरलाई प्रेम गर्नेहरू, परमेश्वरका आफ्ना निजी प्रजाहरू र ती खराब र झुटा शिक्षकहरू छुट्याइने छन्। प्रियहरू, हामीले यहाँसम्म हेर्दाखेरि एकपटक युगको अन्तिममा यी सबै कुराहरूको निर्णय हुनेछ। पक्कै पनि परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ र दुष्टहरूलाई उहाँले अलग गर्नुहुनेछ र दुष्टहरूलाई उहाँले आगोको भट्टीमा फालिदिनुहुनेछ। त्यो भनेको दोस्रो मृत्यु हो, त्यो अनन्तको मृत्युमा उहाँले फाल्नुहुनेछ। त्यहाँ मानिसहरू रुनेछन् र धारा किट्नेछन् भनेर यसुले व्याख्या गरिरहनु भएको छ। अलिकति हामी यसका बारेमा अलिक गहिरो ढंगले बुझ्नेछौ। बाइबलले हामीलाई जब उहाँको दोस्रो आगमन हुन्छ त्यति बेलामा तपाईँ र म जसले उहाँलाई विश्वास गरेका छौं, हामीहरूको पुनरुत्थान हुने र हाम्रो रूप परिवर्तन भएर हामी येशूसँग भेट्न जाने कुराको बारेमा बताउँदछ। पहिलो थेसलोनिकीको पुस्तक 4:13-18 पदलाई म यहाँहरूको बीचमा पाठ गरेर सुनाउन गइरहेको छु। यहाँ यसरी लेखिएको छ, तर भाइ हो, सुति गएकाहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौ, र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्न नपरोस्, किनकि हामी विश्वास गर्छौ कि येशू मर्नुभयो र फेरि जी उठ्नुभयो, र त्यसरी नै परमेश्वरले उहाँमा सुति गएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्दछौ कि हामी जो जीवित छौ र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौ, सुति गएकाहरूलाई कुनै किसिमले पनि उछिन्ने छैनौ, किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान दूतहरूको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकोहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचेका र छाडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौ। यसै कारण एकले अर्कोलाई यी वचनहरूले सान्त्वना दियो। प्रियहरू, यहाँ बताइएको येशू ख्रीष्टको पुनरागमनको समयको बारेमा प्रेरित पावलले चाहिँ बताइरहेका छन्, विश्वासीहरूलाई यो कुराको बारेमा सचेत गराइरहेका छन् कि हामी जब येशूको पुनरागमन हुन्छ हामी कहाँ जान्छौ, स्वर्गको राज्यमा परमेश्वरले आफ्ना जनहरूलाई कसरी छुट्याउनुहुन्छ, कसरी आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले संसारमा दुःख कष्ट संघर्षहरू र एउटा अनन्तको मृत्युमा पर्नबाट उहाँले कसरी उहाँको पुनरागमन भएपछि हामीलाई सुरक्षित गर्नुहुन्छ भन्ने विषयमा यो पुस्तकले बताएको छ। प्रेरित पावलले भन्दछन् कि सुति गएकाहरू जो ख्रीष्टलाई विश्वास गरेर भौतिक रूपमा उहाँहरू सुत्नु भएको छ,
उहाँहरू येशु ख्रीष्टको दोस्रो आगमनमा पुनरुत्थान भएर महिमित शरीर लिएर उनीहरू परमेश्वरसँग भेट्न जानेछन्। अनि जो मण्डली जो जीवित छ जसले येशुलाई प्रतीक्षा गरिरहेको छ यो संसारमा उनीहरू पनि उनीहरूको रूप परिवर्तन हुनेछ। अङ्ग्रेजीमा ऱ्याप्चर भनिन्छ त्यसलाई चाहिँ। हाम्रो रूप परिवर्तन भएर हामी परमेश्वरलाई भेट्नलाई हामी जानेछौ। रेजुरेक्सन अफ द बडी भनेको मरिगएको सुतिगएको त्यो मानिसहरू पनि येशुलाई विश्वास गर्ने उहाँका जनहरू उनीहरूको बौरी उठाई हुनेछ जसरी येशु ख्रीष्ट मृत्युलाई जितेर बौरी उठ्नुभयो। बाइबलले यही कुरालाई बताउँदछ र उनीहरू सदा सदाभरि परमेश्वरसँग रहनेछन्। यसरी परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ अनि उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ। अब दोस्रो प्रकारको यहाँ न्यायको कुरा गरिएको छ धर्मशास्त्र बाइबलमा, त्यो भनेको अन्तिम न्यायको समय हो प्रियहरू। अन्तिम न्यायको दिनमा उहाँले अझै संसारमा छोडिएकाहरू संसारमा रहेकाहरूलाई उहाँले न्याय गर्नुहुनेछ। मण्डलीको न्याय हुने छैन भनेर हामीले बाइबलको थुप्रै पुस्तकहरूबाट हामीले प्राप्त गर्न सक्दछौं। न्यायको त्यो समयमा मण्डलीहरू उपस्थित हुनुपर्ने छैन। उनीहरू यो समयमा जब येशूको आगमन हुन्छ उनीहरू येशू सँगसँगै स्वर्गमा मण्डली उठाइरहनेछ। तर संसारमा छोडिएकाहरूको निम्ति परमेश्वरले एउटा अवसर दिनुहुन्छ कि परमेश्वरले उहाँको राज्यमा पस्नको लागि, उहाँलाई विश्वास गर्नको लागि, उहाँलाई पछ्याउनको लागि एउटा अवसर दिनुहुनेछ। जसले उहाँलाई विश्वास गर्छ उनीहरूलाई परमेश्वरले अन्तिम न्यायको दिनमा फेरि छुट्याउनुहुनेछ। प्रकाशको पुस्तक 19 अध्यायको 11 म तपाईँहरूको बीचमा पाठ गर्न गइरहेको छु। यो भनेको एउटा अन्तिम न्यायको समय हो जति बेला प्रभु येशू हाम्रो न्यायकर्ताको रूपमा उहाँ खड़ा हुनुहुनेछ। र जसरी यहाँ स्वर्गको राज्यको बारेमा येशूले अहिले वर्णन गर्नुभएको छ कि उहाँले आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ, धर्मी जनहरूलाई उहाँले प्रेम गर्नुहुनेछ तर दुष्टहरूलाई उहाँले छुट्याउनुहुनेछ। म सरस्वती पाठ गरिदिनेछु र यसका बारेमा हामी फेरि वर्णन गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, सेतो घोडा र त्यसको सवार। मैले स्वर्ग उग्रेको देखे र त्यहाँ एउटा सेतो घोडा थियो, त्यसमाथि सवार हुनुहुने विश्वास योग्य र सत्य कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोका ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अंकित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबिएको पोसाक पहिरनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। स्वर्गका सेना

त्यसलाई अचल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त्य नभएसम्म जाति जातिहरूलाई त्यसले भहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखे जसका इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखे। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीस्टसँग 1000 वर्षसम्म राज्य गरे। प्रकाश 20 अध्यायको 11 पदबाट यसरी लेखिएको छ, प्रियहरू, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामान्यबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पतालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटिएन, त्यो अग्निकुण्डमा फालियो। हामीले यी बाइबलका पदहरू पढ्दै गर्दाखेरि प्रियहरू, हामीलाई थाहा हुन्छ कि परमेश्वरले अन्त्यको दिनमा फैसला गर्नुहुन्छ, न्याय गर्नुहुन्छ, अनि त्यो न्यायमा परमेश्वरले आफ्ना जनहरूलाई आफ्नो बाहुलीमा च्याप्नुहुन्छ। धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले सुरक्षित राख्नुहुन्छ। त्यो अनन्तको राज्यका लागि उहाँले आफ्नो जनहरूलाई उहाँले सुरक्षित आफ्नो बाहुलीमा उहाँले ल्याउनुहुन्छ। तर जो दुष्ट छ, जो खराब छ, जसले परमेश्वरलाई इन्कार गर्दछ, जसले गलत र भ्रमित खालका शिक्षाहरू फैलाउँदै परमेश्वरको राज्यको विरूद्धमा आफ्ना अभियान चलाउँदछन्, त्यस्ता व्यक्तिहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। तिनीहरूलाई अनन्तको मृत्युको लागि परमेश्वरले दण्ड दिनुहुन्छ। त्यो दोस्रो मृत्युको लागि, त्यो अनन्तको मृत्युको लागि ती दुष्ट मानिसहरूलाई परमेश्वरले छुट्याउनुहुन्छ। तर तपाईँ र म आज धन्यका भएका छौं, तपाईँ र म आज निकै हर्षित, निकै अनुग्रही भएका छौं प्रियहरू। परमेश्वरले तपाईँ र मलाई त्यो एउटा अनन्तको मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनका लागि हामीलाई बोलाउनु भएको छ। उहाँले तपाईँ र मलाई त्यो मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनमा उहाँले बोलाउनु भएको छ। हामीले स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। स्वर्गको राज्य हाम्रो धन सम्पत्ति रूपियाँ पैसाले किन्न नसक्ने त्यो अनन्तको जीवन, अनन्तको राज्य हामीले प्रभु येशूमाथि गरेको हाम्रो विश्वासका कारणले हामीले प्राप्त गरेका छौं। त्यसकारण स्वर्गको राज्यमा हामीले हेर्न सक्दछौ कि जसरी माछा पक्रिनेले जाल हान्छ, त्यसले किनारमा ल्याउँछ अनि राम्रो माछाहरू उनले छानेर आफ्नो पोल्टामा हाल्नेछन्, तर खराबलाई उनले फाल्नेछन्। त्यसरी परमेश्वरले पनि उहाँका जनलाई, धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुनेछ, आफूतर्फ उहाँले तान्नुहुनेछ। तर दुष्टहरूलाई उहाँले अनन्तको मृत्युको लागि त्यो अग्निकुण्डमा उहाँले फाल्नुहुनेछ। त्यसकारण प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ आफ्नो विश्वासलाई पक्रिराख्नुहोस्, आफ्नो विश्वासमा झन बलियो हुँदै जानुहोस्। तपाईँ स्वर्गको राज्यको नागरिक हुनुभएको छ। तपाईँ स्वर्गको एउटा हकदार परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। तपाईँ र मैले यो संसारले दिन सक्ने कुनै पनि कुरा भन्दा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं। त्यसकारण म आज जसले कार्यक्रम सुनिरहनु भएको छ, म तपाईँलाई पनि भन्न चाहन्छु कि तपाईँ यदि अनन्तको मृत्युमा, त्यो परमेश्वरको क्रोधमा, त्यो परमेश्वरको न्यायको दिनमा तपाईँ पढ्न चाहनु हुँदैन भने म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ येशूलाई विश्वास गर्नुहोस्। उहाँमाथिको विश्वासले तपाईँ र मेरो अनन्त जीवन सुनिश्चित छ। वचन सुनाईबाट तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

वितरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका

0: अर्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
2: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
6: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा 311 जना बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा सम्बन्धित गरेर हामीले यो काम अहिले अगाडि बढ़ाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टोली पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटोमा विशेष टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाहरू हामी शंका लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौं।
2: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरूङको भनाइ छ।
7: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हाम्रो प्याकेजिङ गरेछ। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्जन ब्रस त्यस्तै त्यस्तै हुन्छ। घरमिहीन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त 2 वडामा सडक सञ्जाल छ, पारी 3 वडामा धेरै थोरै हेलीबाट पनि लगिरहेछ अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक घाटी हिँड्दै जाने एउटा बाटो भेटेछ। त्यहाँबाट चाहिँ 2 संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
2: बाढ़ी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोली

0: घाइते पशु पक्षीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको वरपर पनि मरेका पशु पक्षी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
1: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जलमापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू
2: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
1: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसजी।
6: धन्यवाद लीलजी।
5: तपाईंसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
6: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
5: थिएँ।
6: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
5: जाजरकोटका बासिन्दाहरू पनि थियो
6: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटन गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
5: र धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
6: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
5: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो भने
6: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तर गया गाउँपालिकाबाट कुहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यु गरेर जाजुकोट पठाइसकेका
5: उद्धारमा पनि आउनु भयो त्यहाँ
6: होइन उद्धार
5: कतिजनाको उद्धार भयो जाजुकोट
6: बासिन्दा 9 जना चाहिँ उद्धार भयो र उहाँहरूसँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ
5: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
6: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यु गर्यौं हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यु गर्यौं त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिलीमाट मार्फत हामीले रेस्क्यु गर्यौं जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यु चाहिँ प्रभावकारी भएन सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद
5: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ
6: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन
5: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा
6: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो आज करिब 3 वर्ष बित्नै लाग्यो त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई प्रणयमानमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं त्यो आजका दिनसम्म त्यो प्रणयमानले चाहिँ गति लिन सकेन अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु त्यो प्रणयमानले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
5: तपाईँले उद्घाटन गर्नुभयो बनाउनु पर्ने कति
6: हजारौं घर छ हजुर त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सम उद्घाटन नै ठूलो कुरा थियो किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि
5: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
6: एकदम धेरै ढिला नि हजुर यो छिटो भन्ने त कुरै भएन नि हामी धेरै ढिला भयौं विभिन्न चाहिँ बाधा अर्थ का बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं अब त्यसले स्पीड लिन्छ त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसामका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो पुननिर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला भोटेपछि बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा भदौ 22 राष्ट्रिय शोक 23 गते जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ खोजी कार्य अझै जारी छ सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार ढिलाइ नगर्न सांसदहरूको
4: टाइम चेक इट्स 8 PM
7: अहिले बेलुकीको 8 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन हो।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एलम्बु FM 89.6 MHz।

0: giovani.
1: See you in the way.

0: ओ जुक्ति, तेरो अनलाइन क्लास कस्तो चलिरहेको छ यार?
1: मेरो त ठिकै चलिरहेको छ। अनि तेरो?
0: ए कुरै नगर, बकवास छ।
2: ओए जुक्ति, तँ अभि होइन?
1: ओए हो त, ओभिया
3: किन
1: कसलाई कुरेर बसेको?
3: कालीलाई।
1: काली किन नि?
3: उसलाई नेपाली सिकाउनु छ।
1: ऊ त आज आउँदैन अरे। मैले उसलाई तल दिएको थिएँ, उसको बाबाले आदर दिनुहुन्न अरे।
2: है
1: कहाँ जानु लाग्छ? म सिक्छु नि नेपाली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त। यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस्।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

Mata ya rambu FM içindeki. Şahat evvari cümlesi ay.

सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

उठ्ने बित्तिकै तपाईँभित्र सबैभन्दा पहिले कसको आवाज आउँछ? त्यो आवाज जसको भन्छ